0: आप देखें ना, स्किन कलर का कारपेट हो तो उसके ऊपर फर्नीचर कितना निखरता है। तो इसी तरह आपको अल्लाह ने स्किन कलर का जिस्म दिया जिसके ऊपर खूबसूरत रंगों के लिबास, खूबसूरत कढ़ाइयों के लिबास आपके लिए हुस्न का सबब है। यही अगर आपकी स्किन ब्लू कलर की होती है तो आप कितने लिमिटेड कलर्स पहन सकते थे, क्योंकि ब्लू के ऊपर हर कलर फिर सूट नहीं करता। इसी तरह अगर आप ग्रीन होते, सोचे ना थोड़ा सा, तो क्या नजर आते। कितनी वसी चॉइस दी है अल्लाह ने आपको, हम शुक्र नहीं करते, शुक्र नहीं बजा लाते। और आपको मालूम है कि एक परिंदे पर तकरीबन 10,000 मुख्तलिफ किस्म के पर होते हैं। बास पर उड़ने के काम आते हैं, बास जिस्म के साथ होते हैं, उसकी शेप नुमाया करते हैं। इसी तरह फ्लफी होते हैं, नरम होते हैं, आरामदेह होते हैं। तो लिबास भी अगर आरामदेह हो, नरम हो, सिल्की हो, कंफर्टेबल हो, तो इसमें हरज नहीं, गुनाह की बात नहीं। हाँ, मर्दों के लिए सिल्क हराम करार दी गई, अगर उनके लिए हलाल होती तो शायद औरतों के हिस्से में बहुत थोड़ी आती। हदीस है, आप सल्लल्लाहु अलैहि वसल्लम जब कोई नया कपड़ा पहनते तो उसका नाम लेकर फरमाते कि अल्लाह ने मुझे ये इनायत फरमाया, और फिर दुआ पढ़ते, اللهم لك الحمد انت كسوتنيه اسالك خير ما صنع له واعوذ بك من شره وشر ما صنع له। ऐ अल्लाह, तेरे लिए ही सब तारीफ है, जैसा कि तूने मुझे ये कपड़ा पहनाया, मैं तुझसे इसकी भलाई और उस चीज की भलाई का सवाल करता हूँ जिसके लिए ये बनाया गया, और मैं तेरी पनाह चाहता हूँ इसकी बुराई से और उस चीज की बुराई से जिसके लिए ये बनाया गया। एक और दुआ है, اللهم اني اسالك من خيره وخير ما هو له واعوذ بك من شره وشر ما هو له। तर्जुमा है, ए अल्लाह, मैं आपसे इस कपड़े की भलाई का और ये जिस मकसद के लिए है उसकी भलाई का सवाल करता हूँ, जिस मकसद के लिए ये कपड़ा पहना है उसकी भी भलाई का सवाल। इतना खूबसूरत ज़हन मोड़ता है ना इस्लाम अच्छी तरफ। कपड़ा पहनो, किसी खास ओकेजन का कपड़ा पहन रहे हो, और हो सकता है आप कपड़े तो खूब पहन जाए और वो सारा ओकेजन बर्बाद हो जाए, तो उस ओकेजन के लिए भी दुआ मांगी जा रही है साथ ही। अगर आप यहाँ आने से पहले ये दुआ पढ़ें तो इस सारे काम की भलाई की दुआ हो जाएगी, और इसकी बुराई से, यानी इस लिबास की बुराई से और ये जिस मकसद के लिए है उसकी बुराई से तेरी पनाह चाहता हूँ, तो आप महफूज भी रहेंगे। हज़रत उमर फरमाते हैं, नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, नए कपड़े पहनते हुए ये दुआएं पढ़े, अल्हम्दुलिल्लाहिल्लज़ी कसानी मा उवारी बिही औरती व अतजम्मलु बिही फी हयाती। सब तारीफ अल्लाह के लिए है जिसने मुझे ये कपड़ा पहनाया जिससे मैं अपने शर्म की चीज छुपाता हूँ और अपनी जिंदगी में इसके जरिए खूबसूरती हासिल करता हूँ, और फिर पुराने कपड़े को सदका कर दे तो जिंदगी में और मरने के बाद खुदा की हिफाजत और खुदा के छुपाने में रहेगा, यानी उसका ऐब ढक जाएगा। जब नंगा होता है ना तो फरिश्ते साथ छोड़ देते हैं जो हिफाजत करते हैं, जो ही फरिश्ते साथ छोड़ते हैं शैतान हमलावर होता है। अगर आप बिस्मिल्लाह पढ़कर अपने लिबास उतार कर चेंज करते वक्त या नहाते वक्त, तो इंशाअल्लाह ताला बहुत सी चीजों के शर से महफूज रहेंगे। इसके बाद फरमाया, वो लिबास तक्वा, और तक्वा का लिबास। एक लिबास इंसान के जाहिर का है और एक लिबास इंसान के बातिन का है। तकवा कहाँ है? दिल में। अत्तकवा हा हुना, तकवा यहाँ है, अंदर है, दिल में है। तो दिल का लिबास जिस तरह जाहिर को खूबसूरत बनाना जरूरी है और उसको छुपाना जरूरी है, इसी तरह बातिन को भी, अंदर को भी खूबसूरत बनाना जरूरी है। जाहिर तो लोग देखते हैं, बातिन अल्लाह देखता है। हम लिबास में कितना ज्यादा इस बात का ख्याल करते हैं कि लोग क्या कहेंगे। लोग कहेंगे, लोग हर वक्त एक ही लिबास पहना होता है, रोज वही, हर पार्टी में वही। اور صرف لوگوں کی نظروں میں جچنے کے لیے ہم کتنی بڑی بڑی رقمیں خرچ کر دیتے ہیں، کتنے کتنے بازاروں کے ٹیلرز کے پاس چکر لگاتے ہیں، کتنا پیسہ لگاتے ہیں۔ مکان بنانے کے بعد جو زیادہ خرچ آتا ہے کھانے پینے سے بھی بڑھ کر، وہ عموماً لباس پر ہوتا ہے۔ لیکن اندر کے لباس کو خوبصورت بنانے کے لیے، جسے صرف اللہ دیکھتا ہے، اس کے لیے ہم کیا کرتے ہیں؟ لباس التقوی، تقوی کا لباس باہر بھی ہوگا، ظاہر ہے کہ وہ جب اللہ کی مرضی کے مطابق ہوگا تو تقوی کا ہوگا، اور اگر شیطان کی مرضی کے مطابق ہے، یاد رکھیے شیطان نے لباس اتروائے تھے، تو اگر ہم اللہ کی مرضی کا نہیں پہنیں گے تو مطلب کیا ہے کہ شیطان کی مرضی کا ہے، تو وہ تقوی کا لباس نہیں ہو سکتا جو ایک شیطانی لک دیتا ہو یا شیطان کو خوش کرتا ہو۔ اور اسی طرح اندر کا لباس، دل کا لباس، اللہ کا خوف، تقوی کیا ہے؟ اللہ کا خوف، حق کو مان لینا، اپنے لیے اور دوسروں کے لیے ایک ہی معیار، خود کو بندہ سمجھنا، توازو اختیار کرنا، یہ سب کچھ اندر کے لباس میں ہے۔ اپنے دل کو، اپنے اندر کو حسد، بغض، نفرت، عداوت سے پاک کرنا، وہ چیزیں جو ہم ظاہر نہیں کر سکتے اندر بھی جمع نہ کر کے رکھیں۔ آپ کسی سے نفرت کرتے ہیں، ظاہر نہیں کر سکتے، تو کوشش کریں اندر سے بھی نکل جائے، اس پہ توجہ نہ دیں۔ پھر فرمایا ذالک خیر، یہ اچھا ہے، یہ زیادہ اچھا لباس ہے۔ ظاہری لباس پہ تو بہت وقت لگاتے ہو، توجہ دیتے ہو، اندر کے لباس کو بھی توجہ دو، اور یہ زیادہ اچھا ہے۔ جسے تقوی کا لباس مل گیا، اسے سب کچھ مل گیا۔ لَعَلَّهُمْ يَذَّكَّرُونَ، شاید کہ وہ نصیحت پکڑیں، شاید کے بات سمجھ جائیں۔ اللہ تعالیٰ یہ کیوں کہہ رہے ہیں شاید کے؟ یہ کیوں نہیں کہتے وہ ضرور مان جائیں گے، ضرور نصیحت قبول کریں گے؟ اللہ تعالیٰ سچ فرما رہے ہیں، شاید کے کیوں کہہ رہے ہیں شاید کے؟ اس لیے کہ ہم ہیں ہی ایسے کہ جن سے شاید ہی کی توقع ہے، شاید یہ کر لیں، ضروری نہیں کہ کریں، اور اللہ کو تو کوئی پرواہ نہیں نہ بھی کریں، ہاں جانا اسی کے پاس ہے۔ لعلهم يذكرون،
1: يا بني آدم قد أنزلنا عليكم لباسا يواري سوآتكم وريشا ولباس التقوى ذلك خير ذلك من آيات الله لعلهم يذكرون۔
0: سورة النور، نور کا مطلب ہے روشنی، اور اگر سورت نور پڑھی ہی نہ جائے تو روشنی کہاں سے آئے گی؟ اس میں خاص طور پر خواتین کے لیے روشنی ہے، بہت سی ہدایات ہیں۔ سب سے پہلی آیت ہے، سورتن ایک سورت ہے، انزلناها جسے ہم نے نازل کیا ہے، وفرضناها اور اس کو ہم نے فرض کیا ہے، یعنی لازم قرار دیا ہے، اس کے احکامات جو ہیں ان سے فرار نہیں۔ وَأَنزَلْنَا فِيهَا آيَاتٍ بَيِّنَاتٍ، اور اس میں ہم نے بڑی واضح آیات اتاری ہیں، کہ کوئی کل یہ نہ کہے، بہانہ نہ کرے، ہمیں تو سمجھ نہیں آئی تھی کہ اللہ تعالیٰ چاہتے کیا تھے۔ نہیں، بڑی واضح باتیں ہیں، کس لیے ہے؟ لَعَلَّكُمْ تَذَكَّرُونَ، تاکہ تم سبق لو، تاکہ تم نصیحت پکڑو، لفظی ترجمہ نصیحت پکڑو، تاکہ تمہیں یاد دہانی ہو جائے، ذکر بمانا یاد دہانی۔ قل للمؤمنین، کہہ دیجئے مومن مردوں کو، یغدو جھکا کر رکھیں، من ابصارہم اپنی نگاہوں میں سے، ویحفظو اور حفاظت کریں فروجہم اپنی شرمگاہوں کی. ذالکا یہ بات ازکا لہم زیادہ پاکیزہ ہے ان کے لیے. ان اللہ بے شک اللہ تعالی خبیر باخبر ہے خبر رکھنے والا ہے. بما یصنعون ساتھ اس کے جو کچھ وہ کر رہے ہیں. اس آیت میں مومن مردوں سے خطاب ہے اور اگلی آیت میں مومن عورتوں سے. آپ جانتے ہیں کہ قرآن پاک کے بہت سے احکام یا ایھا الذین آمنوا کہہ کر مردوں اور عورتوں کے لیے برابر طور پر کہہ دیے جاتے ہیں، لیکن وہ احکامات جن میں خصوصی تاکید کی ضرورت ہوتی ہے اور مردوں اور عورتوں کے حکم میں بھی کچھ فرق ہوتا ہے، ان کو الگ الگ بیان کیا جاتا ہے. جس کی ایک مثال تو یہاں سورت النور میں ہے، ایک اور مثال سورت الحجرات میں ہے. سورت الاحزاب میں بھی خواتین کا نام لے کر مردوں اور عورتوں دونوں کو الگ الگ طور پر کچھ باتیں بتائی گئیں. ان میں سے زیادہ تر احکامات معاشرتی زندگی سے متعلق ہیں. ارشاد باری تعالیٰ ہے، قل للمؤمنین ایمان والوں کو کہہ دیجئے، کیا کریں، یغدو من ابصارہم اپنی نگاہیں پست رکھیں، جھکا کے رکھیں. قرآن پاک میں تو یہ حکم آیا، آگے دیکھتے ہیں کہ نبی صلی اللہ علیہ وسلم نے اس کے بارے میں کیا فرمایا. جیسا کہ آپ جانتے ہیں کہ ایک قرآن آیت کی تفصیل پھر کہاں سے ملتی ہے، آپ کے قول سے یا عمل سے یا تقریر سے. جیسے کہ قرآن پاک ہی میں اللہ تعالیٰ فرماتے ہیں کہ وَأَنزَلْنَا إِلَيْكَ الذِّكْرَ ہم نے آپ کی طرف ذکر نازل کیا، یعنی قرآن، لِتُبَيِّنَ لِلنَّاسِ تاکہ تم بیان کرو لوگوں کے لیے، مَا نُزِّلَ إِلَيْهِمْ جو ان کی طرف اتارا گیا ہے. گویا آپ صلی اللہ علیہ وسلم کے فرائض میں سے ہے کہ آپ لوگوں کے سامنے قرآن کو کھول کر بیان کریں، اس کو عملی طور پر لینے کے لیے کیا ہونا چاہیے اور کسی بھی مخصوص آیت پر عمل کس طرح ہونا چاہیے، اس کا آپ طریقہ بتاتے ہیں. تو اب ہم دیکھتے ہیں کہ نگاہ کا استعمال کیسے ہو. نبی صلی اللہ علیہ وسلم نے اس سلسلے میں جو کچھ بتایا ہے اس میں پہلی بات تو یہ ہے کہ انسان اپنی حرم خواتین کے علاوہ جو نامحرم خواتین ہیں.
2: بسم اللہ الرحمن الرحیم. حضور اکرم حضرت محمد صلی اللہ علیہ وآلہ وسلم جب ہجرت کر کے مدینہ منورہ تشریف لے گئے تو بچیوں نے دف بجا کر آپ صلی اللہ علیہ وآلہ وسلم کا استقبال کیا. یوں طلع البدر علینا دف کے ساتھ پہلی نعت ٹھہری. اسی محبت اور عقیدت کو مد نظر رکھتے ہوئے دف کے ساتھ نذرانہ عقیدت بحضور سرور کائنات حضرت محمد صلی اللہ علیہ وآلہ وسلم پیش خدمت ہے.